धन्यवाद।

Sí, alguien. Saludos, chicos, para

खबर मनाली शिवराज ने लेकिन भी अब चगरमाता स्मैश

Gracias.

0: सबैजना आइसक्नुभयो। आजको उन्नाइसको सत्र सुरु गरौँ न त। आज हामी पहिलो जनपूर्वको रचनाको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो सुक्खा जमिनमा पानी र सम्झी जमिन भुक्को फुल्ने धाना फाट्ने वा पहिले फाटेको छ भने आज पराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् नभनेको। हामीले त पहिलो ईश्वरको लिएर सम्झेको त सचेतबाट पहिलो जाने सके थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ। पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु भएन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अग्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन?

0: नमस्कार सात बजे को नेपाली भाषा को हमार संदेश में यहाँ स्वागत छ। म पुष्पा संदेश शुरू कर मुख्य मुख्य शीर्षक बांसगढ़ी पांच मत भोटे सिपाही पीड़ित का लगी हाथ संकलन करने निर्णय भोटे सिपाही प्रभावित का लगी बांसगढ़ी चार लक्ष्मण चार पांच लक्ष्मणपुर में हाथ संकलन विपद को समय में ऐक्यबद्ध भर उभिन राष्ट्रपति पौड़े को आह्वान बस्करी नगरपालिका वडा नम्बर पांच को वडा स्तरीय विपद व्यवस्थापन समिति को बैठक सम्पन्न भएको छ। वडा नम्बर पांच का वडाध्यक्ष दमा थारूको अध्यक्षतामा बसेको बैठकमा भाद्र दश गते भोटेको सीमा आएको बारेमा परेका बस्करी नगरपालिकाहरूलाई दुःखमा सान्त्वना दिनका लागि राहत संकलन गर्ने भएको छ। वडा नम्बर पांच भित्र रहेका सामुदायिक वन घर संस्था टोल विकास संस्था सहकारी विद्यालयहरूले आफ्नो गाउँ तथा संस्थामा राहत संकलनका लागि नेतृत्व लिने जिम्मेवारी दिएको छ। बाँसकरी बजारभित्र राहत संकलनका लागि भने उद्योग वाणिज्य संघले नेतृत्व गर्ने भने वडा नम्बर पाँचको वडा स्तरीय विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। राहतमा जिन्सीमा चामल दाल तेल गहुँ र नगददाताहरूको इच्छा अनुसार उठाउने र एक हप्ताभित्रमा वडा कार्यालयमा बुझाउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ। बाँसगढी नगरपालिकाबाट 14 जना नागरिक हालसम्म पनि बेपत्ता रहेका छन् भने 12 जना उद्धार भइसकेका छन्। भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार राहत तथा पुनस्थापनाका लागि बाँसगढी नगरपालिकाको लक्ष्मणपुरमा राहत संकलन गरिएको छ। वडा स्तरीय राहत संकलन अन्तर्गत लक्ष्मणपुरका 900 घरधुरीबाट स्थानीयवासीले स्वस्फूर्त रूपमा नगद तथा खाद्यान्न सहयोग गरेका हुन्। राहत संकलनका क्रममा 19,175 रूपियाँ नगद 3 क्विन्टल चामल र 35 किलो दाल संकलन भएको पर्व हरिराम थारूले जानकारी दिनुभयो। स्थानीयवासीबाट संकलन गरिएको नगद तथा खाद्यान्न भोटेपछि प्रभावित बाँसगढी नगरपालिकाभित्रका नागरिकहरूलाई वितरण गर्ने जनाएको छ। संकलित राहत सामग्री तथा नगद वडा कार्यालयका सदस्य र किताब थारू मार्फत वडा कार्यालयमा हस्तान्तरण गरिएको हो। थारू संस्कृतिमा कमलको फूल धेरै महत्वपूर्ण रहेको छ, तर यो कमलको पात सबैतिर पाइँदैन। कमलको पात बढिया तारमा मात्र पाइन्छ। कमलको पातको विषयमा सुनौ पश्चिमा थारूको एक रिपोर्ट।
1: ऐतिहासिक सांस्कृतिकको पर्यटकीय क्षेत्र भएको पहिचान भएको पर्व हो। यी पर्वमा त्यो दृश्य थारू समुदायमा नै

0: गर्दै भन्ने लाग्नु स्वाभाविक हुन सक्छ। तर डरकै कारण कुरा लुकाएर साथीले दिएको मेडिसिन खाए, इन्टरनेटमा देखेको कुरा फलो गर्ने, तर जस्तो सुकै ठाउँमा हेल्प लिने सेफ हुन्छ त? पहिला एक्सपर्टलाई सोधौँ है त। बङ्गला स्वास्थ्य तज्ञमा काम गर्ने सिनियर रमी विनिता ओली,
1: गर्भवती भइसकेपछि अब सबैले थाहा पाउने डर, समाजले घृणा गर्नेदेखि लिएर अनेक कुराले गर्दाखेरि उनीहरूले जहिले चाहिँ मेडिकलबाट जाँदै औषधि पसलहरूबाट युट्युबको भरमा मोबाइलका उसहरूको भरमा चाहिँ तिनीहरूले औषधिहरू सेवन गर्ने गरेका छन्, जुन चाहिँ स्वास्थ्यको दृष्टिकोण अत्यन्तै जोखिम छ। ब्लिडिङ हुने, रगतहरू धेरै पर्ने, इन्फेक्सनहरू हुने लगायतका थुप्रै खालका जोखिमहरू परेर आमा चाहिँ एकदमै धेरै सिरियस अवस्थामा पुग्नेदेखि लिएर आमाको मृत्यु पनि हुन सक्ने भएको हुनाले सुरक्षित गर्भपतन नै गराउनुपर्छ यो नेपाल सरकारले मान्यता दिएको छ। 12 हप्तासम्मको जुन सुकै गर्भवती महिलाको अनुमति भयो भने चाहिँ स्वास्थ्य संस्थामा गोप्य तरिकाले हामीले चाहिँ उनीहरूको नामहरू ठेगानाहरू नै नभरे नगरिकन पनि हामीले उनीहरूलाई चाहिँ सेवा दिइरहेको हुन्छौँ।
0: ओके, सुरक्षित गर्भपतन अर्थात् मेडिसिनको नाम त थाहा भयो, अब आफै मेरो चलिहाल्छ भन्ने कुरा सिम्पल भएन सरै, तर अर्को कुरा पनि सुनिन्छ नि, गर्भपतन गर्यो भने फ्युचरमा बच्चाले रुपियाँ गरे, त्यो कुरा त्यो हो र? फेरि पनि अरू साथीका कुरा सुनौ।
2: गर्भपतन गर्यो भने म तपाईँलाई सकिन्छ, तर धेरै सङ्ख्यामा होइन, थोरै सङ्ख्यामा हुन्छ। त्यस्तो गर्नु गरिसकेपछि त आफ्नो शरीर कमजोर हुन्छ नि त होइन, तपाईँलाई अनेक रोगहरू देख्न सक्छ।

0: छ। कसैले केही सुन्यो, अर्को साथीलाई भन्यो, सोसियल मिडियामा अर्को कुरा देखियो, अनि रुमर नै फ्याक्ट जस्तो कुरा थाहा छ। यस्तो इन्फर्मेसन कसरी चेक गर्ने? फेरि पनि बगमाडौँ स्वास्थ्य चौकीमा काम गर्ने सिनियर हामी विनिता ओली।
1: सुरुमा बच्चा बसिहाल्यो, उनीहरूको प्लान थिएन, तब बसिहाल्यो, बसिसकेपछि चाहे जस्तो सुकै अवस्थामा पनि यो बच्चा लिनुपर्छ, किनभने यो पहिलो बच्चा खाल्यो भने पछि बच्चा हुँदैन भन्ने खालको चाहिँ धेरैजना जिज्ञासा गर्नुहुन्छ। तर यो एकदमै गलत हो, किनभने यो हरेक महिनामा महिनावारी भइसकेपछिका महिनाहरूमा चाहिँ हरेक महिनामा अन्डा उत्पादन हुन्छ र त्यो चाहिँ हरेक महिनावारी साइकल महिनावारी चक्रमा चाहिँ एउटा बच्चा बस्ने अवस्था आउँछ, त्यति बेला गर्भवती हुने चान्स हुन्छ। अब त्यो एउटा बच्चा गर्भपतन गराउँदैमा अरू बच्चा हुँदैन भन्ने चाहिँ छैन, महिलाको स्वास्थ्य अवस्था चाहिँ एकदमै राम्रो हुनुपर्छ, हर्मोनल कुराहरू ठिक हुनुपर्छ, पाठ्यक्रमहरू ठिक हुनुपर्छ, महिलाको स्वास्थ्य राम्रो हुनुपर्छ। गर्भपतन गराउन मिल्दो रहेछ, सुरक्षित तरिकाले गर्भपतन गराउन पाएको रहेछ भनेर फेरि पटक पटक एउटा मान्छेले धेरै पटक गर्भपतन गराउनु पनि जोखिम हुन्छ। गर्भपतन गराउनु भन्दा पहिले हामीले परिवार नियोजनको साधनहरू प्रयोग गरेर चाहिँ सुरक्षित हुन चाहिँ अझै बेस्ट हुन्छ।
0: त्यसो भए साथीहरू आजको कुरा याद राखौ, प्रेग्नेन्सीको डरमा हतार गरेर ऱ्यान्डम डिसिजन गर्यौ, साथीले दिएको मेडिसिन, सुनेको हल्ला र सोसियल मिडियाको एउटा भिडियो यो प्रोफेसनल हेल्थमा छैन, आफूलाई र आफ्नो साथीलाई यस्तो अवस्था आयो भने जज होइन सपोर्ट गरौँ, डर होइन सही इन्फर्मेसन खोजौ र अर्जेन्ट बाटो होइन सेल्फ हेल्प सर्भिसमा जाउँ। अनि याद राख, यस्ता कुरा बुझ्न प्रश्न सोध्नु गलत होइन, प्रेसर छ भने सोधा, कन्फ्युजन छ भने स्पष्ट हो, हेल्थको कुरा हो सही इन्फर्मेसन म्याटर। आइरहनु मानी बिदा भए, नमस्ते, बाय बाय।
2: यो कार्यक्रम बीबीसी मिडिया एक्सन र प्लान इन्टरनेसनलको सहयोगमा

0: मस्तिष्क आवश्यक परेमा औषधि अस्पताल पासमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रतिदिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेकअप गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँगिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5/5
0: सम्पर्क नम्बर 0484001100 र 4003010

ಕಾಲ ಸಾರಿ ಗಯ

Sorry, I'm sorry,

एक पटक सेवा करते हैं, बहुत आवश्यक दिनों वाला हस्त धन्यवाद।

રેડિયો

0: संयुक्त कार्यक्रम अन्तर्गत 50% अनुदान मागिने थियो र गाउँको उन्नत दिगो वितरण गर्ने कार्यक्रम भएको हुँदा त्यो कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि सम्भोग कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुहुनका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले अथवा 2083 साल 6/14 गते भित्र फारम पुग्न सक्नु पर्नेछ।
0: कार्यक्रमको नाम सेवाको बिमा 50% अनुदान सहयोग तथा कृषक कानुन कार्यक्रम
1: कृषक कृषक सम्मान कृषि विभाग तथा कृषि सहकारीहरू

0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमद्वारा सुरक्षित मजाले सन्देश।

विवाह कानुनी

Radio Grubaba, Eixam Tuara, Sanji Kuzai Sanbis.

చూస్తారు చూస్తారు.

रेडियो जनहित में जारी संदेश।

0: सरकारी पछि पाटा प्रधान विचार गर्न भोट केसको चाहिँ उत्तर सरलमा उनीहरूले निकाल्छन्।
1: हजुर, आफ्नो प्रत्येक खेतीका पुस्तमान देख्न चाहती अब बढ्दै पाँचमा पशुपतिनाथ सप्लाइसमा इन्डियन इटालियन धान कट्ना रिपर चाइजो इन्डियन मिनी टिलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर साफ कटर लगायत पशु पक्षी र दाना बनाउन प्लेट मेसिन पहिलाका सँगसँग खेती किसानी गर्न कुमेरी सामान उपलब्ध भयो। कसै कर बिग्र कुमेरी कृषि कर मेसिन विशेष छुटमा पनि आधारित खबर कलसले घरमा जाको प्रयोग गरेछ। हजुर, आफ्नो एकतिस सम्बन्धी कोनो सामान किन्न चाहे यदि चलती कलसले सम्झेर पाँच सोरीमा रहला पशुपतिनाथ सप्लाई छ।
0: सम्पर्क नम्बर 98 5 80 25 0 14 98 2 24 0 26 80।
1: नवजीवन सहकारी संस्थाको पक्ष पुरान पसल रोड फाउन्से रोडको उत्तर पाँच नम्बर जानकारी गराइथे।
2: नमस्कार, मेरो नाम रजनाल चौधरी, बाँसगढी नगरपालिका वडा नम्बर 4 बर्फाताल बर्दिया। म प्रकृतिक जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यस दर्ताल थुप्रै किसिमका औषधी उपचार गर्ने गर्छौँ। हाम्रो यो प्रकृतिक जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बबासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधी उपचार गर्ने गर्छौँ। हात खुट्टा छाम्पने, बाँधोपन, विषाक्त चिजले टोकेका सबैको औषधी उपचार गर्ने गर्छौँ। र हामी औषधी उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने हामी वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसामा लिएर औषधी उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधी उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा मलबारमा पाँच हजार अन्डरखानी मोटरमाली कलेजो कक्षो पित्त थैली आँदा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98 5 80 86 128 98 4 80 86 128 98 20 27 29 41 हो।
0: आफ्नो भाषा आफ्नै आवाज समावेशी रेडियोको साझा आवाज यो हो रेडियो।

Radio Gramatik Shambhala, Sahitya Sahi Sandesh.

आपके भाषा आपकी आवाज़ समावेशी रेडियो को सुना जाओ।

Si tú tuvieras que elegir, ¿qué es lo que yo digo?

Thank you.

Thank you.

सहकारी तथा कृषि फार्मको प्रमाणपत्र पत्र समूह सहकारीको निर्णय

Thank you.

Thank you.

Thank you.

ಬರಬೇಕು ಕುಟುಂಬ ಎಸ್ ಆರ್ ಟಿ ಎಸ್ ಟಿ ಮೆಸೇಜ್.

Thank you.

ఇంటికి వెళ్ళారా చేస్తే మా ఇంటి మహాళించారు మా రామమ్మ.

संस्थाको अध्यक्ष रामप्रसाद राणाले उक्त पत्रमा जानकारी गराएकी छन्।

Thank you.

Thank you.

Thank you.

0: खोप पठाएको थियो। साथै राष्ट्रमा खोप अभियान पनि पछिदेखि भारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्बन्धित क्षेत्रहरूमा हामीले

घटाओ लेने ले भाई प्रसाद को प्रति पुरुष गाड़ी में मृत्यु होने को संख्या 1357 पुगेको छ। राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार हस्वरमा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 3583 जनाको उद्धार भएको छ। 103 शवको शनाख्त भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 एम्बुलेन्स सेन्टरमा 3533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुगेर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 रोटाउनीका 17 वर्षीय मदन कुल पहिरोले पुगेपछि गम्भीर घाइते हुनुभएको थियो। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गै राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। राजमार्ग पहिरोले अवरुद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अवरुद्ध भएपछि झण्डै 2.5 करोड रुपियाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 42 गाडी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी 3 प्रकाश प्रसाईले सडक पुर्याउन पहल गरिरहेको सिआइएलआई बताउनुभयो।

प्रधानमन्त्री तथा मन्त्री प्रसिद्धको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैविक

समूह को विजेता के रूप में रहेको हो।

0: लागि सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन लेखकहरूमा तयार पारेको साझा खबर सुनिरहनुभएको छ। साझा खबरमा अब मिलिजुली नेपाली
1: पानी प्रभावित क्षेत्रमा हरित रूप परियोजना दिनको लगाउने काम छिट्टै सुरु हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका मानिश्री कक्षापति
2: लगाउने
1: दिन र समय हुन

हुनेछ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तीन चरण हतार नगर्नुहोस्। तीन स्तम्भ खटिनु भएका नेपाल प्रहरीका सही दक्षिण विश्वकर्मा

सुनिरहनु भएको छ।

क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि अब निराशा नभएर

Gracias.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

I'm going to go to the hospital.

Thank you.

Thank you.

Thank you.

Thank you.

I'm going to go to the hospital.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

तेल सक्छौ। साथीको दबाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भने खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउँ।

आवेदन

0: कार्यक्रम
1: नमस्ते कारण

Gracias.

सरकारले जेन्डी आन्दोलनको

0: चाहिँ यस्तो गर्नु चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीति एउटा नेता बन्न चाहन्छ त्यो स्वीकार्य छैन।
1: त्यसले अन्त्य साधन गरौँ। जेन जे आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाडौँमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हङ्गेरी सरकारले 10 जना रुसीको कृतिज्ञ

0: सभाले प्रशासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछि हटोस् पनि उचित थियो भन्ने एउटा टर्ने छ जुन अफोरले सबैलाई बुझ्न नसकेको र त्यसलाई अफोर पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति र समूहलाई एउटा पुस्ताले साथ लगाएको बताउँदै सभापति थापाले बाचा गरे त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
1: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि यहाँ चल्नुबाट पनि अहिलेको अवस्था के कस्तो छ?

0: कति सभाहरू भारतबाट पनि सङ्गठन भएर भारतीय अधिकारीहरू नै बाहिर पुगेका छन्। अलिक पाँच चारजना अझै पनि सम्पर्क विहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै टाइम देखेर महिनौ अझ बढी
1: काम पनि
0: अझै सकिया
1: छैन। विशेष गरी अहिले यो हाइड्रोमा पनि तपाईँहरूलाई हाम्रो यसको टेबलको घोषणा भएको त्यसले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही सौटा स्किल पनि छौँ र त्योसँग पनि हाम्रो गोपाल डिजास्टर म्यानेजमेन्टबाट पनि साइडहरूमा आइभन्दा कामहरू भइरहेका छ। हामीले 15 करोडवटा अनुग्रह किमहरू सुरक्षित दिनदेखि नै पैसा विकसन गरेर त्यही अनुसार पनि काम भइरहेको छ भयो। अनि हामीले जस्तै कुनै पनि विषयमा चाहिँ हामीले रिसेन्टिङ गर्दै गएको है
0: कहिले सम्पर्क नपुर्न सक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है।

0: विषय अस्पतालमा आवश्यक सामानहरू अहिले दुई घण्टा ल्याउन पाउँदा बिरामीले आवश्यक औषधि समयमा दिन सकेको विषय अस्पतालका विषय डाक्टर राजेन्द्र लामाले बताए। सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढी प्रभावित क्षेत्रमा कटाएका छन्। राज्यश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा कटाइसँगै अनेकता बाटो हुँदै आउँदा लामो समय लाग्नेमा दुई बाटो आउन श्वास भएको बताइन्।
1: सेवा दिन्छ।

0: आज हामी पहिलो जानुपूर्वको लक्ष्यहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरानो र सुक्खा जमिनमा पानी बसाउने, जमिन भुक्क फुल्ने, राजा फाट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भाइको हामीले त पहिलो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू थल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बस्नेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गरेर खानु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन?
2: सन्देश

Thank you.

Thank you.

पछि हक्कु कसरी झन् तिमी त मन

Thank you.